नमस्ते आदि मित्र रेडियो ध्यान स्टेशन मेगा हाउसको तरंग मार्फत तपाईँ समक्ष दुई हात जोडी तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न म तपाईँका आफ्नै मित्र तपाईँको रेडियो सेट अगाडि नमस्कार मात्र नभइकन जय नश्री गर्दै उपस्थित भइसकेको छु। मित्र यो बिहानी तपाईँ सँगसँगै कुराकानी गर्न र तपाईँको बीचमा विशेष प्रकारले भेटघाट गर्न तपाईँको माझमा रेडियोको तरङ्ग

यो नौलो रेडियो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो र यो कार्यक्रमले तपाईँको जीवनलाई छुट्टै आनन्द होइन तपाईँलाई अवश्य सहायता मिल्ने काम हुन सक्छ। तपाईँलाई केही हदसम्म पनि

त्यो कुसमा निर्दोष प्रभुको रगत अवश्य त्यही रगतले नै मानिसलाई धोएको छ र पखालेको छ र मानिसको भाव क्षमा भएको छ। आज यही दुःख कष्ट र समस्या अप्ठ्यारोको बीचमा फेरि पनि तपाईँको माझमा म तपाईँको आफ्नै मित्र तपाईँको रेडियो सेड आगडे र विभिन्न रेडियोको तरंग मात्र नभइकन विभिन्न माध्यम यो संचारको माध्यमबाट तपाईँको बीचमा आउने जमर्को घडी र तपाईँ सँगसँगै कुरान गरिरहेको छु र यो विशेष समय र विशेष अवसर र दिनहरू किनभने नेपालमा एउटा दुःखद घटना घटेको छ, कसैले नसोचेको कल्पना नगरेको कल्पनाभन्दा बाहिरको यो घटना अहिले धेरै जिल्लाका मानिसहरू त्यो जुन ठाउँमा गएका छन् र विशेष एउटा धार्मिक स्थल पनि हो र त्यस धार्मिक स्थलमा जुन प्रकारले यात्रा गर्ने क्रममा जुन प्रकार घटनाहरू घटेको छ भने कति बस्तीहरू उजाड भइसकेको छ र कति घरहरू अहिले अहिले बगानमा परिणत भइसकेको छ। एउटा बजार महत्वपूर्ण बजारहरू अहिले बगानमा परिणत भइरहेको अवस्थामा यो अकल्पनीय घटना जुन घटनाको कारणले गर्दा मानिस दुःख र समस्या अप्ठ्यारा कठिनाइमा छ। जे होस् हरेक मानिस समस्यामा जिउनुपर्ने हुन्छ, समस्यामा रहेर अघि बढ्नुहुन्छ, संघर्ष गर्नुहुन्छ, संघर्षले मानिसलाई आज मजबूत बनाउँछ, समस्याले जीवनमा हानि गराउँछ होइन र हानिले निराश उत्पन्न गर्दछ र समस्याले पेलिएर कोही त रुन थाल्छन्। छटपटि जुन भौतनिन्छ मानिसको दुःख व्यक्त गर्ने एउटा थलो समस्या आएपछि भनेको रुनु नै होइन, तर कहिलेकाहीँ यस्तो हुन्छ कि हामी त्यस्तो मानिसलाई भेट्छौं जसले हामीले भन्दा ठूलो समस्या भोगिरहेको हुन्छ। समस्या नभएको मानिस कामी छैन, त्यस्तो व्यक्तिलाई देख्दा हामीलाई के सान्त्वना हुन्छ र सान्त्वना मिल्छ, ओहो त्यो व्यक्तिभन्दा म केही न केही समस्याबाट अलिक मुक्त छु नि, त्यो प्रकार सोच्छ नि। एउटा महत्वपूर्ण घटना केही वर्ष अघि परेको घटनालाई याद गर्न चाहे, किनभने समस्या मानिसको जीवनमा काहीँ पनि हुँदैन। एकजना व्यक्ति ओहो घरमा जुत्ता चाहियो भने आमा बुवासँग जुत्ता किन्नको निम्ति पैसा मागिरहेको थियो, तर जुत्ता किन्नको निम्ति पैसा मागेर पसलतिर बिस्तारै पाइला बढाउँदै जाने क्रममा एकजना सानो देख्दा पनि हो